सो फल खाए, कबीर जाको खोजते, पायो सोई ठौर, सोई फिर कै तू पया, जाको कहता और। कबीर मारी मरो कुसंग की, केले निकट जो बेर, ओह झूलै ओह चीरिय, साकत